0: SBS is Australia's most trusted multilingual broadcaster. Our listeners are loyal, highly engaged, and have supported countless local businesses. We offer advertising packages for businesses of all sizes. Our experienced sales team will guide you through the process of owning a great campaign. Bring your own ad or have our production team make you something in one of our 68 languages. Start the conversation with your new audience today. Email sales@sbs.com.au.
1: भारतीयों सो 2 बजे SBS साउथ एशियन में प्रत्यक्ष प्रसारण होने SBS नेपाली को रेडियो कार्यक्रम तपाईले हरेक बिहीबार रायतबार SBS रेडियो 2 मा अपराह्न 4 देखि 5 बजे सम्म पुनः प्रसारण मार्फत पनि सुन्न सक्नुहुन्छ र यो कार्यक्रम चाहिँ तपाईले बिहीबार SBS साउथ एशियन मा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारण का साथै आइतबार SBS रेडियो 2 मा पुनः प्रसारण मा सुनिरहनु भएको छ तपाईको साथ मा छु म दिनिता मेलबर्न मा रहेको SBS को आज भने स्टुडियो 1 बाटमा आइरहेकी छु र अब भने आजको कार्यक्रममा के विषयवस्तु छन् त्यस बारे तपाईहरुलाई जानकारी दिहालौं फटाफट हरेक बिहीबार चाहिँ हामी कार्यक्रम सुरु गर्ने छौ विश्व समाचारबाट त्यसपछि आर्थिक विषयवस्तु जोड्ने छौ क्यापिटल गेन्स ट्याक्स सम्बन्धी के अब अस्ट्रेलियामा क्यापिटल गेन्स ट्याक्समा फेरबदल गरिदै गर्दा न्यूजील्याण्डमा लगानी गर्न पो फाइदाजनक हुने हो कि भन्ने प्रश्नहरु उठिरहेका छन् त्यस बारे हामी केही बेरमा चर्चा गरौंला र त्यस्तै गरी श्रोतावृन्द अब तपाईले आज हामीलाई बिहीबार सुनिरहनु भयो को छ भने भोलि शुक्रबार मे 29 मा चाहिँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस हिमालय डे एभरेस्ट डे रहेको छ सोही सन्दर्भमा धेरैवटा रमाइला कुराकानीहरू लिएर आएका छौं हामी तपाईलाई सगरमाथाको चुचुरोमा पनि लिएर जाने प्रयास गर्ने छौं आज र रमाइला गीत संगीतहरू पनि हामीसँग छन् र कार्यक्रमको अन्त्यसम्म सुनेर साथ दिनु होला एउटा निकै नै विशेष कुराकानी पनि लिएर आएका छौं अलिकति साहित्य अलिकति गीत संगीत र धेरै जनाको लागि चाहिँ बाल्यकालको याद पनि हुन सक्छ हैन त्यसको लागि चाहिँ के छ त आज कार्यक्रममा भनेर थाहा पाउनको लागि अवश्य पनि अन्त्यसम्म सुनेर साथ दिनु होला दिनुहुन्छ भन्ने आशा राख्दछु र अहिलेको लागि भने अब कार्यक्रममा हामीसँग तपाई पनि जोडिन चाहनुहुन्छ आफ्ना केही विचारहरू व्यक्त गर्न चाहनुहुन्छ भने अवश्य पनि हामीलाई मेसेज गर्न सक्नुहुन्छ नम्बर म भन्न गइरहेकी छु 0439799767 नम्बर फेरि पनि एकपटक 0439799767 अहिलेको लागि भने कार्यक्रम सुरु गरौं विश्व समाचारबाट प्रस्तुत गर्दै हुनुहुन्छ सिडनीबाट सहकर्मी सुनिता पोखरेल
2: धन्यवाद दिनेताजी र एसबीएस नेपालीको कार्यक्रम सुनेर बस्नुभएका तपाईहरुलाई मेरो तर्फबाट पनि नमस्कार अब पालो भएको छ पछिल्ला 7 दिनका विश्व घटनाबारे सुन्ने जसका प्रमुख विषयहरू छन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानले 10 हप्तादेखि चलिरहेको युद्ध अन्त्य गर्न दिएको प्रतिप्रस्ताव अस्वीकार हन्टा भाइरस प्रभावित जहाजमा रहेका अस्ट्रेलियनहरूलाई देश फर्काउने तयारी र बेलायतका प्रधानमन्त्रीद्वारा आफ्नो राजीनामा दिने कुनै योजना नभएको स्पष्ट अब समाचार विस्तारमा घातक खान्टा भाइरस प्रकोपबाट प्रभावित क्रूज जहाजमा रहेका यात्रुहरूको अन्तिम समूह पनि जहाजबाट ओर्लिएर क्वारेन्टिनमा बस्नका लागि 20 भन्दा बढ़ी देशतर्फ उडान भरेका छन् एक फ्रेन्च महिलामा पछिल्लो पटक संक्रमण पुष्टि भएको छ भने प्रारम्भिक परीक्षणपछि एक अमेरिकनमा पनि संक्रमण भएको आशंका गरिएको छ अस्ट्रेलिया सरकारले उक्त जहाजमा रहेका 4 अस्ट्रेलियन नागरिक एक स्थायी बासिन्दा र एक न्यूजील्याण्डका नागरिकलाई यसै साता अस्ट्रेलिया आइपुग्ने गरी उडान मार्फत ल्याउने व्यवस्था गरेको छ ती यात्रीहरूमध्ये कसैमा पनि हालसम्म लक्षण देखिएको छैन तर अस्ट्रेलिया पुगेपछि उनीहरूको स्वास्थ्य परीक्षण गरिने र क्वारेन्टिनमा राखिनेछ उनीहरूलाई पर्थ नजिकैको क्वारेन्टिन केन्द्रमा कम्तीमा 3 सातासम्म राखिने बताइएको छ अब युरोभिजनको प्रसंग युरोभिजन गीत प्रतियोगिता सप्ताह शुरू भएको छ जस अन्तर्गत हजारौं प्रशंसक र कलाकारहरू उद्घाटन परेडका लागि अस्ट्रियाको राजधानी वियनामा फेला भएका छन् अस्ट्रेलियाबाट डेल्टा गुजरम अन्य कलाकारहरूसँगै टर्कोइस कार्पेटमा सहभागी भइन् उनले डेनमार्क फिनल्याण्ड र फ्रान्सका दर्शकमाझ लोकप्रिय कलाकारहरूसँगै उपस्थित भई प्रशंसकहरूसँग भेटघाट गरेकी छिन् युरोपबाट अब अमेरिकातिर लागौं जहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध विराम अत्यन्तै कमजोर अवस्थामा रहेको बताए

0: गरेका छन्। उनले अमेरिकी शान्ति प्रस्तावप्रति इरानको प्रतिक्रियालाई मूर्खतापूर्ण भन्दै आलोचना गरेका हुन्। इरानले आइतबार युद्ध अन्त्यका लागि आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको थियो, जसमा लेबनन पनि समेटिएको छ। इरानले युद्धबाट भएको क्षतिका लागि क्षतिपूर्ति माग गरेको छ भने अमेरिकाले लगाएको नौ सैनिक नाकाबन्दी अन्त्य गर्न र इरानी तेल बिक्रीमाथिको प्रतिबन्ध हटाउन पनि आग्रह गरेको छ। अमेरिकाले भने इरानको आणविक कार्यक्रम जस्ता विवादास्पद विषयमा वार्ता शुरू गर्नु अघि युद्ध रोक्न प्रस्ताव गरेको थियो। ट्रम्पका अनुसार युद्ध विराम अहिले निकै संवेदनशील अवस्थामा रहेको छ।
1: Unbelievably weak, I would say. I would call it the weakest right now after reading that piece of garbage they sent us. I didn't even finish reading it. They said, I'm not going to waste my time reading it. I would say it's one of the weakest right now. It's our life support.
0: मध्यपूर्वको युद्धका कारण स्थगित गरिएको चीन भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेजिङ प्रस्थान गरेका छन्। मे 13-देखि 15-सम्मको तीन दिने यो भ्रमण पछिल्ला 9 वर्षमा कुनै अमेरिकी राष्ट्रपतिले गरेको पहिलो चीन भ्रमण हो। भ्रमणका क्रममा अमेरिकी सोयाबीन निर्यात, रूससँग चीनको सम्बन्ध तथा एआई लगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। ट्रम्पले मध्यपूर्वको युद्ध पनि छलफलको प्रमुख विषय बन्ने बताएका छन्।
2: I think he's been relatively good, to be honest with you. You look at the blockade, no problem. They get a lot of their oil from that area. We've had no problem, and he's been a friend of mine. He's been somebody that we get along with, and I think you're going to see that good things are going to happen. This is going to be a very exciting trip. A lot of good things are going to happen.
0: संयुक्त अधिराज्यका प्रधानमन्त्री के स्टामरले राजीनामा दिने कुनै योजना नभएको बताएका छन्। गत साता स्थानीय काउन्सिलको निर्वाचनमा ऐतिहासिक हार बेहोरेपछि आफ्नै लेबर पार्टीभित्रबाट उनलाई पद छोड्न दबाव बढ़िरहेको छ। पदमा कायम रहने स्टामरको अडानका कारण उनको सरकारका केही कनिष्ठ सदस्यहरूले विरोध स्वरूप राजीनामा दिएका छन्। यसलाई सन् 2029 हुने अर्को आम निर्वाचन अघिको निकै खराब संकेतका रूपमा हेरिएको छ। तर स्टामरले भने चुनौतीपूर्ण समयमा देशको नेतृत्व
3: We are not just facing dangerous times, but dangerous opponents. Very dangerous opponents. This hurts not just because Labour has done badly, but because if we don't get this right, our country will go down a very dark path.
0: नेशनल रग्बी लीग एनआरएलमा पेनरिथ प्यान्थर्सका प्रशिक्षक आइवन क्लियरीले अर्को सिजनको अन्त्यपछि पद छोड्ने घोषणा गरेका छन्। क्लियरीको प्रशिक्षणमा पश्चिमी सिडनीस्थित टोलीले ऐतिहासिक सफलता हासिल गरेको छ। पेनरिथले सन् 2021-देखि 2024-सम्म लगातार 4 पटक प्रिमियरशिप जितेको थियो भने यस सिजनमा पनि टोली शीर्ष प्रतिस्पर्धीहरूमध्ये एक बनेको छ। तर 55-वर्षीय क्लियरीले आफूले पद छोड्ने निर्णय गर्नुका कारण उक्त असाधारण सफलता नभएको बताएका छन्।
4: I still feel driven for achievement now, so it's not really that. It might be easier though, to be honest. If I hadn't, you know, had that sort of success, and I might have been different. I mightn't have been in a job though either. So it's more just to pivot and do something a little different.
0: यसका साथ पछिल्ला 7 दिनका विश्व समाचार यति नै।

0: Starting a new life in Australia isn't easy.
1: A lot of companies have rejected me.
2: Sometimes I feel like, oh, I'm gonna quit, I've given up.
0: Work in Progress is a podcast to help skilled migrants rebuild their careers in a new country. You'll hear inspiring real-life stories, expert advice, and valuable tips to help you find a job and advance your career. Work in Progress. Listen now wherever you get your podcasts.
3: नियाली रहेको पाइएको छ किनभने न्यूजील्याण्डमा चाहिँ अस्ट्रेलियाको जस्तो इन्भेस्टमेन्ट प्रपर्टीमा धेरै क्यापिटल गेन्स ट्याक्स लागू गरिएको छैन तर यो सोचे जस्तो सहज होला त विज्ञहरू के भन्छन् सुनौ यो विस्तृत रिपोर्टमा संघीय बजेटको प्रभावबारे बहस जारी रहँदा केही लगानीकर्ताहरूले अस्ट्रेलियाभन्दा फरक कर व्यवस्था भएको न्यूजील्याण्डतर्फ ध्यान दिन थालेका छन् र यो आकर्षणको मुख्य कारण हो न्यूजील्याण्डको क्यापिटल गेन्स ट्याक्स व्यवस्था अस्ट्रेलियाको जत्तिको जटिल नहुनु सरल भाषामा भन्नुपर्दा क्यापिटल गेन्स ट्याक्स अर्थात सीजीटी भनेको तपाईँले सम्पत्ति बेच्दा पाउने मुनाफामा लाग्ने कर हो न्यूजील्याण्डमा भने तपाईँले कुनै रेजिडेन्सियल इन्भेस्टमेन्ट प्रपर्टी बेच्नुभयो भने त्यसमा कर लाग्छ कि लाग्दैन भन्ने कुराको निर्धारण ब्राइट लाइन टेस्ट भन्ने एउटा नियम अनुसार गरिन्छ जस अन्तर्गत दुई वर्षभन्दा लामो समयका लागि राखिएका आवासीय सम्पत्ति बिक्रीबाट आउने नाफामा सामान्यतया कर लाग्दैन दुवै देशका नियमबारे जानकार रहेका न्यूजील्याण्ड ट्याक्स अकाउन्टेन्ट्समा कार्यरत माइक रेडी भन्छन् कि यो प्रावधानले न्यूजील्याण्डमा लगानी गर्न केही हदसम्म भने सहज बनाउन सक्छ
4: There is a fixed two-year bright line period. If you've purchased a residential property, you sell it within 2 years, CGT applies. If you hold it for longer than 2 years, CGT under the bright line test will no longer apply.
3: सबै अवस्थामा यस्तै सजिलो नहुन पनि सक्छ तर अस्ट्रेलिया सरकारले हालै घोषणा गरेको सन् 2026 को संघीय बजेटमा क्यापिटल गेन्स ट्याक्समा गरेको फेरबदल भन्दा चाहिँ लचिलो नै मानिएको छ अस्ट्रेलियामा दुई दशकभन्दा लामो समयदेखि लगानीकर्ताहरूले पाउँदै आएको 50% क्यापिटल गेन्स ट्याक्स छूट सरकारले हटाउँछ

पुनः स्वागत छ श्रोताबृन्द, तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम। तपाईँको साथमा छु म दिनिता रिसाल। मेलबर्नमा रहेको फ्लिन्डर्स स्ट्रीट स्टेशन अगाडि जुन फेडरेशन स्क्वायर छ त्यही छ हाम्रो स्टुडियो। आज भने स्टुडियो वानबाट आइरहेकी छु र तपाईँले हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ आज बिहिबार एसबीएस साउथ एसियनमा, र हामी पुनः प्रसारण भने आइतबार अपरान्ह 4-5 बजेसम्म एसबीएस रेडियो 2 आइरहेका छौं। र तपाईँ चाहिँ कहाँबाट के गर्दै हामीलाई सुनिरहनु भएको छ, कार्यक्रम कस्तो लागिरहेको छ, अझै के विषयवस्तुहरू सुन्न चाहनुहुन्छ, वा केही गीतहरू स्पेशल डेडिकेशन केही गर्न चाहनुहुन्छ भने अवश्य पनि हामीलाई रेडियो प्रत्यक्ष सुनिरहनुभएका श्रोताहरूका साथसाथै हामीलाई पडकास्टमा, क्याचअप रेडियोमा, वा पछि आफ्नो फुर्सदको समयमा अन डिमान्डमा सुनिरहनुभएका श्रोताहरूले पनि एसएमएस पठाउन सक्नुहुन्छ। तपाईँका जवाबहरू हामी श्रोताहरूसम्म पुर्याउने प्रयास गर्नेछौ। नम्बर हो 04397997, नम्बर फेरि पनि एकपटक 04397997। र श्रोतावृन्द, अलिकति कार्यक्रमको बारेमा थप जानकारी दिनुपर्दा चाहिँ तपाईँले हामीलाई एसबीएस साउथ एसियन त भइहाल्यो डिजिटल रेडियोमा, त्यस्तै गरी आफ्नो डिजिटल टिभीको च्यानल 305 वा एसबीएस अडियो एप निशुल्क डाउनलोड गरेर एपमा पनि सुन्न सक्नुहुन्छ। यसै गरी हामी एसबीएस अन डिमाण्डमा पनि रहेका छौं, र यो बाहेक हाम्रा अन्य पडकास्ट सामग्री, थप समाचारहरू भने हाम्रो वेबसाइटमा पनि उपलब्ध हुने नै छन्। ठेगाना हो sbs.com.au/nepali।

0: वर्षीय किशोरी बियंका एडलर जसले चाहिँ सगरमाथाको शिखरमा पुग्ने सबैभन्दा कम उमेरकी अस्ट्रेलियन बन्दै इतिहास रचेकी थिइन् केही दिन अघि मात्रै, र उनीसँग पनि हामीले कुराकानी गरेका थियौं र उनको अनुभव चाहिँ कस्तो रह्यो उनीसँग सहकर्मी आभास पराजुलीले गर्नुभएको कुराकानीको यो छोटो अंश अबको प्रस्तुतिमा सुन्नतर्फ लागौं।
1: How long did you guys hold the fort at the top of the world for? Like,
2: I actually wasn't sure, and I just checked the other day to see how long between my first photo and my last photo, and it was about 20 minutes actually. And there was a little bit of waiting because you have to let other people. We were the second group on the summit that day, and we just had to let other people take their photos. And you need everyone to have their moment on the top of the world, and. Yeah, we also have to be super mindful to not take our big gloves off for too long, and because that's also how we can get frostbite. And yeah, there's a lot of things to think about.
1: And what message do you have for other girls and young women in Australia, Nepal, and around the world?
2: I just say, even though these mountains can seem very big and daunting, that it's really important to know that you can train and build up to be able to climb these big mountains, and we're just as strong as any of the other men on the mountain, even though this year there was only about 20% women, but we can be stronger and as strong as the men that are here, and we can set big goals and train really hard, and we can achieve what we want out when we want to.
0: उनी थिइन् मेलबर्नकी 18 वर्षीय बियंका एडलर जसले चाहिँ केही दिन अघि मात्रै हालै भनौँ न अस्ट्रेलियाबाट चाहिँ सबैभन्दा कान्छी उमेरबाट चाहिँ सगरमाथा आरोहण गरेको रेकर्ड भर्खरै कायम गरेकी छिन् र उनीसँगको पूरा कुराकानी पनि हामीले पडकास्टमा राखिसकेका छौँ। सोसियल मीडियामा भिडियो पनि छ र तपाईँहरूमध्ये धेरैजनाले कमेन्ट पनि गर्नुभएको छ, होइन उनलाई अब बधाई दिँदै प्रेरणादायी छ भनेर। अब कुराकानी सुन्न भ्याउनु भयो कि भएन पडकास्टमा पूरा इन्टरभ्यू हामीलाई अवश्य पनि एसएमएस गरेर तपाईँको प्रतिक्रिया बताउन चाहनुहुन्छ भने मेसेज गर्न सक्नुहुन्छ। आज हाम्रो नम्बर रहेको छ 0439799767। नम्बर फेरि पनि एकपटक अलि बिस्तारै भन्छु, नोट गर्नुहोस् है त 0439799767 0439799767। र यो सँगै हामी तपाईँलाई जानकारी गराउन चाहन्छौ कि यी कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन। र श्रोताबिन त्यस्तै बियंका एडलरले भर्खरै आफ्नो कुराकानीमा भन्दै थिइन् होइन, यस वर्ष चाहिँ सगरमाथा आरोहण गर्ने सबै आरोहीहरूमध्ये महिलाहरूको संख्या चाहिँ अलिक कम थियो भनेर। तिनैमध्ये हामी अब अर्की एक महिला पर्वतारोहीसँगको कुराकानी पनि लिएर आएका छौँ। नेपाली महिला पर्वतारोही पूर्णिमा श्रेष्ठ, तपाईँले नाम सुन्नुभएकै होला होइन, निकै चर्चितै छिन् उनी पनि सोसियल मीडियामा, र उनीसँगको कुराकानी पनि हामी सुन्नेछौँ केही बेरमा। अहिलेको लागि भने कार्यक्रममा घडीले ठ्याक्कै ब्रेक जाने पालो भयो भन्दैछ मलाई है, छोटो ब्रेक लिएर हामी फेरि पनि आउँदैछौँ। सुन्दै गर्नुहोला एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम।
3: Starting a new life in Australia isn't easy.
4: A lot of companies have rejected me.
5: Sometimes I feel like, oh, I'm gonna quit, I've give up.
3: Work in Progress is a podcast to help skilled migrants rebuild their careers in a new country. You'll hear inspiring real-life stories, expert advice, and valuable tips to help you find a job and advance your career. Work in Progress. Listen now wherever you get your podcasts.
6: You're listening to SBS Audio. We are currently in an ad break. Your program will resume shortly. Your program will resume shortly.
7: Domain Outlet, furniture ra bithauna ko sale. Dui sthan haru. Ek se tin Parramatta Road, Auburn, ra Penrith Homemaker Centre Superstore. बाहिरी फर्निचरमा 50% छोट, घरभित्रका फर्निचरमा 70% छोट, कपडाका सोफा $399 सुरु र छालाका सोफा $599। डाइनिङ कुर्सीहरू प्रति कुर्सी $29 भने डाइनिङ टेबलहरू $199 सुरु। नयाँ स्टक दैनिक आउँदैछ, छिटो गर्नुहोस् र आजै अवसर हात पार्नुहोस्। बिछौनामा 80% छोट, पूर्व प्रदर्शन गद्दाहरूमा 70% छुट।

0: क्वीन बेड फ्रेमहरू $595 देखि र क्वीन समायोजन्य बेसहरू केवल $699 देखि। डोमेन आउटलेट 103 पारामाटा रोड अर्बन र पेनरिथ होममेकर्स सेन्टर सुपर स्टोर।
1: sbs.com.au/nepalilai आफ्नो अनलाइन घर बनाउनुहोस्। समाचार, पछिल्ला घटना र मनोरञ्जन sbs.com.au/nepalima। SBS नेपाली सुन्न मन पराउनुहुन्छ? हामीलाई फेसबुकमा लाइक गरी आफ्ना विचारहरू व्यक्त गर्नुहोस् र कुराकानीलाई जारी राख्नुहोस्। SBS नेपाली फेसबुकमा।
2: र यो दोस्रो ब्रेकपछि फेरि पनि स्वागत छ श्रोतावृन्द। तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम। तपाईँको साथमा छु मेलबर्नबाट म दिनिता रिसाल। हामी आइरहेका छौं आज बिहिबार प्रत्यक्ष दिउँसो 2-3 बजेसम्म एसबीएस साउथ एसियनमा, र तपाईँले हामीलाई पुनः प्रसारण भने एसबीएस रेडियो 2 आइतबार अपरान्ह 4-5 बजेसम्म सुनिरहनु भएको छ। र त्यसबाहेक हामीलाई हाम्रो वेबसाइट, पडकास्ट, क्याचअप रेडियो वा एसबीएस अडियो एप सबै ठाउँमा सुनिरहनु भएका श्रोताहरू फेरि पनि म दिदीताको तर्फबाट नमस्कार र तपाईँको दिन शुभ नै बितिरहेको छ भन्ने आशा व्यक्त गर्न चाहन्छु। अब कार्यक्रम कस्तो लागिरहेको छ अवश्य पनि हामीलाई मेसेज गरेर साथ दिनुहोला। नम्बर म फेरि पनि भन्न गइरहेकी छु 0439799767। श्रोतावृन्द, आज बिहिबारको कार्यक्रम होइन, विकेण्ड आउन लाग्यो। यदि आइतबार सुनिरहनु भएको छ भने चाहिँ विकेण्ड जान लाग्यो एक हिसाबमा। तर अब फ्री टाइममा यसो के हेर्ने, नयाँ कुरा कहिले हुन्छ नि, अब नयाँ कुरा हेर्न मन लाग्छ, कता के हेर्ने भनेर त्यस्तो सोचिरहनु भएको छ भने चाहिँ तपाईँले एसबीएस अन डिमान्डमा एउटा विशेष प्रस्तुति हेर्न सक्नुहुन्छ, द बियानाले अफ सिडनी रिमेमोरी रिभिल्ड संग्रहमा। यसबाट चाहिँ तपाईँले भनौँ न घर बसी बसी अस्ट्रेलियाको यात्रा गर्न सक्नुहुन्छ, एपीवाई ल्यान्ड्सदेखि याराबासम्म भनेर पनि भन्न मिल्यो। यस श्रृङ्खलामा चाहिँ 10 कलाकारहरूसँगको अन्तर्वार्ता प्रस्तुत गरिएको छ, जसमा स्मृति, पहिचान र नभनिएका इतिहासहरूलाई केलाइएको छ। उनीहरूको सृजनात्मक संसारमा पाइला टेक्नुहोस् र साहसी एवं गहिरो मानवीय कथाहरूको अनुभव गर्नुहोस्, जुन लामो समयसम्म तपाईँको मानसपटलमा ताजा रहिरहनेछन्। र श्रोतावृन्द, यो जानकारीका साथ द बियानाले अफ सिडनी रिमेमोरी रिभिल्ड एसबीएस अन डिमान्डमा रहेको छ। र त्यस्तै गरी अब एसबीएस अन डिमान्ड भनेपछि त्यहाँ तपाईँले हेर्न मिल्ने अर्को कुरा भनेको चाहिँ फिफा वर्ल्ड कप 2026 अवश्य पनि अब केही हप्ता मात्रै बाँकी छ होइन, जुन 12 सुरु हुँदैछ। तपाईँले सबै 104 खेलहरू प्रत्यक्ष निशुल्क एसबीएस र एसबीएस अन डिमान्डमा हेर्न सक्नुहुन्छ। रिप्ले, मिनी म्याच, हाइलाइटहरू सबै त्यहाँ उपलब्ध हुने नै छन्।
1: एसबीएस नेपाली एसबीएस साउथ एसियनमा।
2: र यो धुनसँगै अवश्य पनि अब पालो भएको छ नेपालतिर लाग्ने, र ब्रेक अघि भने चाहिँ नेपाली महिला पर्वतारोही पूर्णिमा श्रेष्ठसँगको कुराकानी जोड्ने, ब्रेक अघि हामीले अब सगरमाथा दिवसको उपलक्ष्यमा कुराकानी गर्दै सगरमाथा र नेपालसँग गहिरो सम्बन्ध रहेका केही अस्ट्रेलियनहरूको कुराकानी सुन्यौं, अब चाहिँ नेपालतिर लागौं होइन। नेपालमा पनि अब सगरमाथा चढेका केही नेपालीहरूसँगको कुराकानी गर्दा चाहिँ अब नेपाली महिला पर्वतारोही पूर्णिमा श्रेष्ठले यो वर्ष सहित गरेर हालसम्म 6 सगरमाथा आरोहण गरेकी छन्, र यसपालि भने उनी अघिल्लो बुधबार मे 20 सगरमाथाको चुचुरोमा पुगेकी थिइन्। र यसैको 24 अवधिमा 270 भन्दा बढी व्यक्तिहरूले सगरमाथा आरोहण गरे, जुन हालसम्मकै सबैभन्दा धेरै पनि हो। र लामो नागबेली आकारको लस्करमा मानिसहरू सगरमाथा चढ़िरहेको तस्विर र भिडियोहरू सोसियल मीडिया र पारम्परिक संचार माध्यमहरूमा पनि सार्वजनिक भएका थिए, तपाईँहरूले पनि देख्नु नै भयो होला होइन। अब एकै याममा 3 सगरमाथा चढेर कीर्तिमान बनाइसकेकी श्रेष्ठसँग भने यसपटक सगरमाथामा देखिएको आरोहीहरूको जुन भीड र त्यसले आरोहणमा पारेको असरका बारे नेपाल संवाददाता प्रतीक्षा दुलालले गर्नुभएको कुराकानीको यो छोटो भाग आज यो रेडियो कार्यक्रममा प्रस्तुत गर्न चाहन्छु।
3: 6 सगरमाथा चढेर फर्किनु भएको छ, कस्तो रह्यो यसपालि गर्नुभयो? मेरो यो चाहिँ एड्रेस चाहिँ फर्स्ट टाइम नभएर सिक्स्थ टाइम हुँदाखेरि पनि मलाई पहिलो भन्नाले अहिलेसम्मको पाँचौँपल्ट चढेर राख्दा भन्दा पनि एकदमै धेरै गाह्रो र एकदम डिफ्रेन्ट अनुभव नै भयो.
4: कसरी?
3: म सबै कुरामा अवेक थियो. अब एडभेन्चर हो होइन, अब त्यो दिनमा चाहिँ धेरै ट्राफिक जाम थियो, त्यसको लागि पनि म कस्तो हुन्छ भन्ने कुरा पनि मलाई एकदम एक्सपिरियन्स थियो. वेदरको च्यालेन्ज पनि मलाई एक्सपिरियन्स थियो. अब हाई अल्टिट्युडको आफ्नो गाह्रो आफ्नो स्ट्यान्डर्डको पनि एक्सपिरियन्स थियो. सबै कुराको एक्सपिरियन्स हुँदाखेरि पनि अब मलाई के त्यहाँ के भयो भने मेरो आफ्नो अक्सिजन चाहिँ अक्सिजनको अब मास्क रेगुलेटर पनि हामी डबल डबल बोक्दा थियो पनि होइन. तर अब मसँग चाहिँ अर्कै समस्या आयो. के हो भने मेरो अक्सिजनले काम गरेन र मेरो गाइडको अक्सिजन लिएर ऊ चाहिँ बिना अक्सिजनमा ऊ चाहिँ फर्किनु पऱ्यो. मेरो टकको सबै अब जामहरू सबै कुराहरूमा चाहिँ हामीलाई सबै कुराहरू राम्रो नहुने पनि त्यो कुरा चाहिँ अचानक त्यहाँ गएर चाहिँ प्रब्लम भएको कारणले गर्दाखेरि चाहिँ फेस गर्नलाई अनि त्यहाँबाट कसरी सर्भाइभ हुने मात्रै थियो. त्यो टपबाट चाहिँ कसरी सर्भाइभ भएर फर्किनु सबै कुरा सबै कुरा नि अब गाह्रो भए पनि मैले सबै त्यो एक्सेप्ट थियो मेरो लागि यस्तो हुन्छ भन्ने चाहिँ मलाई पहिले नै सोच अवेर भइसकेको थियो होइन. अब जामको लागि भनेर प्रिपरेसन थियो, मेन्टली प्रिपरेसन थियो. तर अर्को कुरा चाहिँ हाम्रो त्यो अक्सिजनको कारणले गर्दाखेरि चाहिँ दुईजनामा एउटा मात्रै एकजना मात्रै अक्सिजन भयो, त्यो कसले खाने भन्ने मात्रै भयो. अनि त्यो चाहिँ मेरो गाईले चाहिँ मलाई दियो, ऊ चाहिँ बिना गाईको उसलाई दियो. र त्यहाँदेखिबाट चाहिँ मेरो सर्भाइभ भएर आउनु पऱ्यो, मेरो गाईलाई रेस्क्यु गर्नु भयो. अनि त्यो चाहिँ मेरो लागि चाहिँ एकदम पहिलाको अब एभोस चढ्दाखेरिको भन्दा एकदम डिफ्रेन्ट नभएको कुरा भयो.
4: अब यही कुरा गरिराख्दाखेरि यसपालि चाहिँ सगरमा चढाएर उ गर्नु है वसन्त ऋतुमा. अब हालसम्मकै सबभन्दा धेरै अनुमति पत्र चाहिँ लेखनुहोस् कतिको भिन्न थियो.
3: सगरमा चाहिँ नेपाल र चाइना दुवै साइडबाट आरोप गर्ने गरेको थियो. तर यसपालि चाहिँ चाइनाको साइडमा चाहिँ स्टप थियो. त्यही भएर कारणले गर्दाखेरि चाइनापट्टिबाट चढ्ने ट्राइगरहरू पनि नेपाल साइडबाट चढ्ने भएर चाहिँ त्यसको भिड त्यो संख्या चाहिँ बढी. अब यो चाहिँ ओभरअल अब जस्तो भिड चाहिँ कहिले देख्यो भने अब यसको इफेक्ट चाहिँ जुन समिट विन्डो चाहिँ कम हुन्छ
4: त्यसबाट पनि फेरि यसपालि आइसोलेसन डक्टरहरूले पार्टी बनाउनु अलिक समय पनि लाग्यो होइन. त्यसले पनि एकैचोटि चाप बढी भएको संख्या पनि धेरै अनि एकैचोटि सबैजना
3: त्यो पनि हुनसक्छ. के तर सबमिटको डेटहरू त अब जस्तो मैले नर्मली अरू बेलामा सबमिट गरेको बेलामा त जसरी टिममा पनि 19 गरेको हो होइन. तर अब अहिले मैले 20 गरेको, लास्ट इयर पनि 19 गरेको. 3 चाहिँ मैले 19 कन्ट्रिब्युट गरेको थियो यो तिनपटक चाहिँ. तर अहिले 20 गरेको. पहिले नि समिटको रुटहरू चाहिँ चाहिँ नै अब जस्तो मे 10, 8, 9 खुल्थ्यो. यसपालि अब अलिक ढिला पिलेको भएको कारणले गर्दा पनि समिट पनि कम भयो अनि त्यही भएर पनि अलिकति जामको संख्या चाहिँ देखिने.
4: अब मे 20 चाहिँ होइन अहिलेसम्म सगरमाथामा एकै दिन सगरमा चाहिँ चढ्ने को संख्या चाहिँ सबैभन्दा धेरै भयो. त्यो 270 भन्दा बढी एकै दिन चढ्नु भयो भन्छ हो. तपाईँ पनि त्यही दिन चढ्नु भएको कस्तो भयो? त्यति धेरैजना एकैचोटि चढ्दाखेरि
3: त्यो बेलामा चाहिँ जुन हामी चाहिँ समिटको लागि समिट पुसको लागि क्याम्पबाट हिँड्यो होइन, बेस क्याम्पबाट त्यति बेलालाई नै थाहा भइसकेको थियो मे 20 चाहिँ एकदमै धेरै भिड हुनेछ भनेर. त्यो चाहिँ अब जस्तो मैले कहिले पनि कल्पना गरेको थिएँ होइन, कहिलेको कतिवटा. अब म चाहिँ 2018 गयो होइन, 23 गयो, 24 गयो, 25 26 जाँदाखेरिको त्यो क्याम्पदेखिबाट भिड चाहिँ देखेको थिएँ होइन. अनि अब यसपालि चाहिँ मेरो त्यहाँ अब जस्तो समिट पुसको समिट डेहरूमा मात्र जस्तो जुन दिन क्याम्पोबाट हामी समिटमा जान्छौँ त्यो दुरा मात्रै मैले एकदम ट्राफिक जामको त्यो अनुभव गरेको थिएँ. तर यो चाहिँ क्याम्पहरूबाट नै हाम्रो मैले
2: र श्रोतावृन्द कुराकानी हामी सुन्दैछौँ नेपालकी महिला पर्वतारोही पूर्णिमा श्रेष्ठसँग. नेपाल संवाददाता प्रतीक्षा दुलालले गर्नुभएको कुराकानी. उनले चाहिँ हालसम्म यसपटक पनि गरेर 6 सगरमाथा आरोहण गरेकी छन् र हालै अब जुन एभरेस्ट ट्राफिक जाम भनेर भनी बताइँदै आएको छ होइन सञ्चार माध्यमहरूमा सोसियल मिडियाहरूमा. त्यसबारेमा श्रेष्ठसँगको पूरा कुराकानी भने तपाईँले हाम्रो पडकास्टमा केही समयमा अवश्य पनि पाउन सक्नु नै हुन्छ. वेबसाइटको ठेगाना हो sbs.com.au/nepali. र श्रोतावृन्द, यति भन्दै गर्दा अब हिमालको सगरमाथाको कुराकानी गर्दै गर्दा अब हिमाल सम्बन्धी नै गीत पनि सुन्नु परिहाल्यो होइन. त्यस्तै एउटा रमाइलो गीत मैले लिएर आएकी छु. चर्चित नेपाली ब्यान्ड नेपथ्यको गीत हो. तपाईँहरूमध्येले कतिले सुन्नु भएको छ कि छैन हामीलाई बताउनुहोला मेसेज गरेर. गीतको बोल भने हिमाल चुचुरे.

0: हिमाल चुचुरे नेपथ्यको गीत थियो, निकै रमाइलो गीत। तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एजेन्टमा नेपाली कार्यक्रम, तपाईँको साथमा छु म दिनिता। अहिले लागि भने पालो भएको छ आजको तेस्रो र अन्तिम ब्रेकको, त्यसपछि हामीसँग अन्य सामग्रीहरू र एउटा निकै नै विशेष रमाइलो गीत पनि रहेको छ, जसले चाहिँ तपाईँहरू मध्ये धेरैजनाको बाल्यकालका यादहरू ताजा गर्न सक्छन् है। कुन गीत हो त्यसको लागि चाहिँ सुन्दै गर्नुहोस् एसबीएस साउथ एजेन्टमा नेपाली कार्यक्रम।
1: SBS नेपाली, हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्।
2: Starting a new life in Australia isn't easy.
3: A lot of companies have rejected me.
4: Sometimes I feel like, oh, I'm gonna quit, I've give up.
2: Work in Progress is a podcast to help skilled migrants rebuild their careers in a new country. You'll hear inspiring real-life stories, expert advice, and valuable tips to help you find a job and advance your career. Work in Progress. Listen now wherever you get your podcasts.
5: You're listening to SBS Audio. We are currently in an ad break. Your program will resume shortly.
1: आफ्नो मोबाइलमा गजबका सामग्रीहरू सुन्नुहोस्, त्यो पनि निशुल्क। sbs.com.au/nepali जानुहोस् वा अहिले SBS Audio app डाउनलोड गर्नुहोस्। SBS Audio app डाउनलोड गरे तपाईँका मन पर्ने कार्यक्रमहरू सुन्नुहोस्। यो एप एप स्टोर र गुगल प्लेबाट निशुल्क पाउन सकिन्छ।

0: र श्रोतावृन्द, भए त बाल्यकालका केही यादहरू ताजा। यो गीत मेरो गाउँ ज्यामिरे, जमुनीको छोरो भनेर पनि चिनिन्छ होइन। आज यो गीत मैले बजाउनुको कारण छ होइन, विशेष दिन भएको हुनाले यो गीत हामी आज लिएर आएका छौँ। यस गीतका रचनाकार भनौँ न गीतकारको चाहिँ आज जन्मदिन रहेको छ, कवि रामबाबु सुवेदीको। सन् 1947 मई 27 कास्कीमा जन्मिएका कवि रामबाबु सुवेदीको आज नेपाली क्यालेन्डर अनुसार भने आज 80 जन्मोत्सव परेको छ। उनी विक्रम सम्वत 2004 जेठ 14 कास्कीको हंसपुरमा जन्मिएका हुन्। र आजको अब यो तेस्रो ब्रेक अघि मैले भने चाहिँ अब यही गीतको बारेमा छोटो कुराकानी गर्नतर्फ लागौं। आइतबार बिहानै र मेरो गाउँ ज्यामिरे जस्ता चर्चित बाल गीतका लेखक रहेका उनीसँग काठमाडौँको बुढा नीलकण्ठ स्कूल र युकेको इटन कलेज जस्ता नाम चलेका शैक्षिक संस्थाहरूमा 3 दशकभन्दा बढी समय नेपाली विषयको अध्यापन गरेको अनुभव छ। साहित्यकार सुवेदी प्रख्यात त्रिशक्ति पट्ट, प्रबल गोर्खा दक्षिण बाहु, साझा बाल साहित्य पुरस्कार, शिक्षा पुरस्कार, सुप्रबल जनसेवाश्री सहित अनेकौं पुरस्कारबाट सम्मानित भएका छन् भने उनी विभिन्न साहित्यिक संस्थाहरूसँग पनि आबद्ध रहेका छन्। अब तपाईँहरूलाई चाहिँ स्कूल पढ्दा हुन्छ नि सानोमा अब यो गीत गाएको याद छ कि छैन भनौँ न, अब गीत गाउने प्रतियोगिताहरू होइन, साहित्यका विभिन्न कविता वाचन भनौँ, विभिन्न कार्यक्रमहरू हुन्छ नि त स्कूलमा, अब त्यस्तै सन्दर्भमा अब धेरैजनालाई यो गीत पनि याद हुन सक्छ। र यही सन्दर्भमा नेपाल संवाददाता गिरीश सुवेदीले रामबाबु सुवेदीसँग उनको साहित्यिक जीवन, नेपाली बाल साहित्य लगायतका विषयमा कुराकानी गर्नुभएको छ। सो कुराकानीको छोटो अंश आज हामी लिएर आएका छौँ। मेरो गाउँ ज्यामिरे यो गीत चाहिँ कसरी बन्न पुग्यो होइन, अनि विद्यार्थीहरू अब जुन साना साना कलिला आवाजहरू सुन्नुभयो तपाईँले यो गीतमा, त्यो चाहिँ कसरी छानिएका थिए भनौँ न होइन, त्यो त्यस बारेमा चाहिँ रामबाबु सुवेदीसँगको कुराकानीको यो छोटो अंश आज तपाईँहरूको लागि हामी पस्कन गइरहेका छौँ।
1: यो पढाउँदाखेरि मान्छेले के थान्छन्, शिक्षकहरूले के थान्नुहुन्छ भने बच्चाहरूलाई बालकहरूलाई हामी पढाइन्छ, होइन हामीले पनि पढ्छौँ, बालकहरूबाट कयौँ कुरा हामीले पनि पढिन्छ र ती कुराहरू बालकले के चाहन्छ, बालकले के शब्दलाई, के भावलाई, के गीतलाई, के सङ्गीतलाई उसले मन पराउँछ त्यो भनेको बाल मनोविज्ञान हो। त्यसलाई सकेसम्म मैले पनि बुढा नीलकण्ठ स्कुलमा पढाउँदाखेरि के पनि प्रयोग गरेँ भने मैले गीत लेखेँ, 10 गीत 5 कक्षामा लगेर, 3 हुन्थ्यो 5 कक्षा पनि, 3 5 कक्षामा लगेर सुनाएँ र उनीहरूलाई नम्बर देऊ भने, र मैले ती 10 गीतमा जुन सबभन्दा उनीहरूले धेरै नम्बर दिएको गीत थियो, मेरो गाउँ ज्यामिरे, जमुनीको छोरो, म काले भन्छन् मलाई, तर मान्छे गोरुमा, त्यो गीत अहिले नेपालको 1 गीत बाले बालकहरूको लागि, आइतबार बिहानै घामसित उठ्यो म, त्यस्ता उनीहरूले मन पराएका गीतहरू अहिले बजारमा बच्चाहरूका बिचमा बढी मन पराइएका।
0: र मेरो गाउँ ज्यामिरे होइन त, यो गीतको बारेमा चाहिँ गीत कसरी छानिएको थियो भन्ने निकै नै रोमाञ्चक कथा पनि सुन्यौँ साहित्यकार रामबाबु सुवेदीबाट। उनीसँगको पूरा कुराकानी भने हाम्रो वेबसाइटमा उपलब्ध हुने नै छ श्रोतावृन्द। अब आज तपाईँले हामीलाई बिहिबार प्रत्यक्ष सुनिरहनु भएको छ भने चाहिँ अब आज विशेष मिति परेको हुनाले होइन, उनको जन्मदिनको अवसरमा जन्मदिनको शुभकामना दिँदै उनको 80 जन्मोत्सव आज नेपाली पात्र अनुसार, र त्यही सन्दर्भमा यो कुराकानी सुन्यौँ नेपाल संवाददाता गिरी सुवेदीबाट। र अहिलेको लागि भने सायद यही गीत नै फेरि अलिकति सुनौ होला होइन त।

0: र श्रोतावृन्द, मेरो गाउँ ज्यामिरे जामुनीको छोरोमा यो निकै नै रमाइलो र मिठो गीत सुन्यौं। तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम। तपाईँको साथमा छु म दिनिता, र भर्खरै कुराकानी पनि सुनेका थियौं होइन यस गीत का लेखक भनौं न साहित्यकार रामबाबु सुवेदीसँगको पूरा कुराकानी भने अवश्य पनि हाम्रो वेबसाइटमा तपाईँले केही समयमा पाउन सक्नु नै हुन्छ। र अहिलेको लागि भने हामी अवश्य पनि कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुगिसकेका छौं, तर फेरि पनि एकपटक फर्किएर हिमाललाई नै हेर्ने समय भएको छ श्रोतावृन्द। अब हिमालय डे, एभरेस्ट डे, सगरमाथा दिवस भनेर पनि धेरैवटा नामहरूले चिनिन्छ होइन। यो दिन चाहिँ नजिकै आउँदै गरेको बेला अब अर्का एक पर्वतारोहीसँगको कुराकानीको पनि छोटो अंश हामी प्रस्तुत गर्न गइरहेका छौँ कार्यक्रममा। अब सगरमाथामा जुन एउटा एक हिसाबले अब मान्छेहरूको धेरै नै चाप, र अब यस वर्ष त एकै दिनमा नै 270 जनाले सबमिट गरेको भन्ने एउटै सिजनमा भन्ने जुन एकदम अहिले चर्चाको विषय, र धेरैले चाहिँ सुरक्षालाई लिएर पनि प्रश्नहरू उठाइरहेका छन् होइन। अब यसमै अर्का एक पर्वतारोहीको पनि भनाइ सुन्नतर्फ लागौं। तेन्जिङ डेभिड शेर्पा, जसले चाहिँ 5 दिनभित्र सगरमाथा, लोत्से र नुप्चेको सफल आरोहण गरी एकै सिजनमा दुर्लभ एउटा अब ट्रिपल क्राउन पूरा गरेका छन् होइन। पेशाले फिजियोथेरापिस्ट रहेका उनी एक पर्यटन व्यवसायी पनि हुन्, र उनले हालै मे 20 सगरमाथाको आरोहण गरे, जुन दिन चाहिँ एकै दिनमा सबैभन्दा बढी आरोहीहरूले विश्वको सर्वोच्च शिखर टेकेका थिए। अब यसले चाहिँ सुरक्षाको दृष्टिकोणबाट चाहिँ कस्तो असर पार्छ वा पार्दैन, सुनौ तेन्जिङ डेभिड शेर्पाबाट।
1: You're, for example, stuck up on traffic and it's very windy and cold, then chances of frostbite might be higher. Things like running out of oxygen. But that is all mitigated by good preparation. So if you know which teams are on the mountain, if you know that certain teams move together, for example, so then it's very difficult to pass them by. If you know that there's going to be long queues, you make sure you have enough oxygen with you. So again, every problem does have a solution. So for us, yes, there was a crowd on the mountain, but we considered all of that before we went, and we made sure that all of our clients had everything they needed, and specifically as well, timings and what time we left.
0: र तेन्जिङ डेभिड शेर्पासँगको पूरा कुराकानी चाहिँ नेपाल संवाददाता प्रतीक्षा दुलाले गर्नुभएको कुराकानी केही समयमा हामी हाम्रो वेबसाइटमा पनि राख्ने नै छौँ। र यो सँगै हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन। र यो सँगै हामी अब कार्यक्रमको अन्त्य अन्त्यमा आइपुगिसकेका छौँ। श्रोतावृन्द, आजको कार्यक्रम कस्तो लाग्यो अवश्य पनि हामीलाई प्रतिक्रिया पठाउनुहोला। हाम्रो इमेल ठेगाना हो nepali.program@sbs.com.au। र अब घडीले पनि अब सेकेन्डहरू गर्दैछ होइन, अन्तिम गीत सुन्ने पालो भएको छ। यो निकै नै चर्चित गीत हाल चर्चामा रहेको नयाँ चलचित्र लाइफ ड्यामेजबाट ब्युटिफुलम, यो गीतका साथ म दिनितालाई पनि कार्यक्रमबाट विदा लिने अनुमति दिनुहोस्। यहाँहरूको बाँकी दिन शुभ बितोस्। नमस्ते।